त्यो दिन कस्तो अनि एवलाको तुहन्छ जोडावाज या कतारा कतारान छिकार या मुखार आइकु या सुकर गाइता तौली बुड्कुलो।